0: اور دوستو یہ تحفہ تھا لیا پنجاب پاکستان میں نذیر صاحب کے لیے، اور رضوان رضوی اور امبرین زہرا ادب کے شیدائیوں اور شعر کے متوالوں کے نام ایک بے انتہا خوبصورت منتخب غزل لے کر حاضر ہیں۔ میں چاہتا ہوں کہ میں اسے پہلے آپ کی نظر کر دوں، اور انشاءاللہ اپنے سیگمنٹ یادوں کے رنگ گیتوں کے سنگ کے بعد ان کا گیت کا تحفہ ان کی نظر کریں گے۔ اللہ تعالیٰ آپ کی جوڑی کو سلامت رکھے۔ رضوان رضوی اور امبرین زہرا آپ کے لیے جو بہت خوبصورت جاوید صبا کا یہ کلام لے کر آئے ہیں کہ محسوس کرو گے تو گزر جاؤ گے جان سے، وہ حال ہے اندر سے کہ باہر ہے بیان سے۔ محسوس کرو گے تو گزر جاؤ گے جان سے، وہ حال ہے اندر سے کہ باہر ہے بیان سے۔ وحشت کا یہ عالم ہے پسے چاہ کے غریباں، رنجش ہے بہاروں سے الجھتے ہیں خزاں سے۔ ایک عمر ہوئی اس کے در و بام کو تکتے، ایک عمر ہوئی اس کے در و بام کو تکتے، آواز کوئی آئی یہاں سے نہ وہاں سے۔ اٹھتے ہیں تو دل بیٹھنے لگتا ہے سرے بزم، اٹھتے ہیں تو دل بیٹھنے لگتا ہے سرے بزم، بیٹھے ہیں تو اب مر کے ہی اٹھیں گے یہاں سے، بیٹھے ہیں تو اب مر کے ہی اٹھیں گے یہاں سے۔ ہر موڑ پہ واہیں میری آنکھوں کے دریچے، اب دیکھنا یہ ہے کہ وہ جاتا ہے کہاں سے۔ ہر موڑ پہ واہیں میری آنکھوں کے دریچے، اب دیکھنا یہ ہے کہ وہ جاتا ہے کہاں سے۔ کیا ناوک مژگاں سے رکھیں زخم کی امید، کیا ناوش مژگاں سے رکھیں زخم کی امید۔ چلتے ہیں یہاں تیر کسی اور کماں سے، چلتے ہیں یہاں تیر کسی اور کماں سے۔ آنکھوں سے آیا ہوتا ہے عالم میرے دل کا، آنکھوں سے آیا ہوتا ہے عالم میرے دل کا۔ وہ حال نوا وہ حال ہوا ٹوٹ گیا ضبط زباں سے۔ مکتا ہے کہ آنکھوں سے آیا ہوتا ہے عالم میرے دل کا، وہ حال ہوا ٹوٹ گیا ربط زباں سے۔ محسوس کرو گے تو گزر جاؤ گے جان سے، وہ حال ہے اندر سے کہ باہر ہے بیان سے۔ بے انتہا خوبصورت کلام آپ نے منتخب کیا تھا، آپ کا گیت ہم نے نوٹ کر رکھا ہے۔ انشاءاللہ ہمارے سیگمنٹ یادوں کے رنگ گیتوں کے سنگ کے بعد آپ کی نظر کریں گے۔ وقت ہوا جا رہا ہے کمرشلز کا، بڑھتے ہیں کمرشلز کی جانب۔
1: ایشین ریڈیو آن 14:13 AM DAB+ موبائل ایپ اینڈ آن لائن ایٹ bradfordasianradio.co.uk۔ دس از بریڈفورڈ ایشین ریڈیو۔
2: And the winner is...
3: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: جب دیکھو نیا سوٹ، نیا ڈیزائن، نیا انداز، آخر کیا ہے راز؟
6: اس میں راز کی کوئی بات نہیں، دراصل شاؤں بوٹیک کا ہر سوٹ ہی سب سے الگ ہوتا ہے۔
7: جہاں ہماری ابھی سنا سفیناز توکل،
5: رنگ رسیا زارا، شاہجہاں کرشما،
6: نورے سوبیا، نذیر منیزے کی فل کلیکشن کے ساتھ ساتھ سلی انجلی سوٹ کے علاوہ آرڈر پر بھی سوٹ تیار کیے جاتے ہیں۔
7: شما بوٹیک، برفو بازار، 36 سیمیٹری روڈ، برفور، BD8 9RY۔
6: فائنڈ اس آن ٹک ٹاک۔
8: दूल्हे का सेहरा सुहाना लगता है।
9: अरे दूल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दूल्हे को शहजादा बना दे।
10: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BDH8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड रोड, ब्रेडफोर्ड 3।
9: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
10: तुम्हें पता है भाभी ने वो भी कारपेट की स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
9: खूबसूरत कारपेट्स, लैमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
11: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
12: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है।
11: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
12: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, बेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
9: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
12: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
9: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
12: और खुशबू, लज्जत और जायका खुद कहे कि मंगला केटरिंग से आया है।
9: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8ATY,
12: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज UK।
13: क्या आपकी आवाज खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए, ब्रेडफोर्ड एशियन रेडियो।
1: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.